0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Motorcycle battery easy exchange offer.
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
7: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
6: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01 4235 888 980 1235 888

0: Life changing quotes. संतान को जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाई हो रोबर्ट ए हेनलेन को।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna ae haseeno, lo main aa gaya.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि UPS इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Tips 98.3 FM ma gazal sansar
4: mujhse milne shama jala kar aaj mahal mein aaj
3: gazal sansar
4: gum ka khazana tera bhi hai mera bhi
5: har ek shanivar bilki 10 baje
6: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
7: थ्री इन वन
8: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM।

0: Давай сүндігінінсі. Кипс FM 98.3 MHz. Your companion.
1: Кипс. Time check.
2: Ахілі біхана ко 7 бази кача.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम वीकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ म निजोल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ गीत रहेको छ आशिष अविरल अनि अस्मिता अधिकारीको आवाजमा रहेको गीत केटी फस्यो

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड्समा पहिलो न्यूज तर्फ लान चाहन्छु। न्यूज रहेको छ, इरान युद्धले विश्वव्यापी खाद्य संकटको खतरा। संयुक्त राष्ट्र संघ FAO का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ गइरहेको चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए। युद्ध शुरू भएदेखि मल आपूर्ति लगभग बन्द भएको छ, जसले गर्दा मूल्य र अभाव बढेको छ। यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा 30% गिरावट आउन सक्ने अनुमान छ। यसले खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ। एसियामा रोप्ने मौसम बितिसकेकाले स्थिति बिग्रिँदै गइरहेको टोरेरोले बताएको अल जजिराले जनाएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ, तिमी जस्तै हो बाई अल्मोडा एन्ड अप्सरा घिमिरे।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वोल्युम्समा नेक्स्ट न्यूज तर्फ लागौं। शीर्षक रहेको छ, भारतमा 15 अर्ब डलरको एआई हब निर्माण गर्दै गुगल। अपुरा न्यूज विकली वोल्युम्समा, भारतलाई विश्वकै प्रविधि केन्द्र बनाउने लक्ष्यका साथ अमेरिकी टेक जायन्ट गुगलले विशाखापट्टनममा आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स एआई हबको निर्माण कार्य सुरु गरेको छ। संयुक्त राज्य अमेरिका बाहिरको यो सबैभन्दा ठूलो एआई पूर्वाधार परियोजना हो, जसले भारतको डिजिटल अर्थतन्त्रमा 15 अर्ब डलरको वैदेशिक लगानी भित्र्याएको छ। एक विशेष समारोह बीच महत्वाकांक्षी डाटा सेन्टर हबको शिलान्यास गरिएको हो, जसले आन्ध्र प्रदेशलाई विश्वव्यापी एआई इकोसिस्टमको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्नेछ। यो परियोजना अडानी कनेक्ट र एयरटेल जस्ता प्रमुख भारतीय कम्पनीहरूको साझेदारीमा विकसित भइरहेको छ। धेरै वर्ष लगाएर सम्पन्न हुने यस हबमा गिगावाट स्केलको कम्प्युटिङ क्षमता रहनेछ। यसले ठूला स्तरका एआई मोडलहरूको तालिम र व्यावसायिक प्रयोगका लागि आवश्यक पर्ने उच्च क्षमताको शक्ति प्रदान गर्नेछ। यस परियोजनाले केवल प्रविधि मात्र नभई स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र क्षेत्रीय आर्थिक विकासमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। गुगलले केन्द्रलाई वातावरण मैत्री बनाउन नवकरणीय ऊर्जा र ऊर्जा भण्डारण प्रणालीमा आधारित ग्रीन डेटा सेन्टरको अवधारणा अप्नाएको छ। विश्वभर एआईमा प्रतिस्पर्धा बढ़िरहेका बेला गुगलको यो कदमले भारतलाई प्रविधि क्षेत्रको पावर हाउस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्लेषण छ। कार्यक्रममा अब हामी अर्को गीत तर्फ लाग्छौं। गीत रहेको छ मैचाङ बाई बी8।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM. Pure ek ghanta tinota movies ka super hit geet haru.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: Hits 98.3 FM. Your companion.
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
5: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स अफ फ्याम 98.3 यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम वीकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरापूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलाप भन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट संकेत दिएको छ दक्षिण कोरियाको एकीकरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको संविधानको संशोधित संस्करणमा पहिले उल्लेख गरिएको मातृभूमिको एकीकरण गर्ने लक्ष्य सम्बन्धी प्रावधान पूर्ण रूपमा हटाइएको छ यस्तै उत्तर कोरियाको दीर्घकालीन नीतिमा महत्वपूर्ण परिवर्तन आएको देखाएको छ यो निर्णय उत्तर कोरियाली नेता किम जोन उनले केही समय अघि दक्षिण कोरियालाई सबैभन्दा शत्रुतापूर्ण राज्यका रूपमा चित्रित गरेपछि आएको हो मार्च महिनामा गरिएको नीतिगत सम्बोधनमा उनले सियोलप्रति कडा र आक्रामक धारणा प्रस्तुत गरेका थिए नयाँ संविधानमा उत्तर कोरियाको भौगोलिक सीमा बारे पनि स्पष्ट उल्लेख गरिएको छ कागजातले चीन र रूससँग जोडिएको उत्तरी सीमा र दक्षिणतर्फ गणतन्त्र कोरियासम्मको क्षेत्रलाई आफ्नो सीमाको रूपमा परिभाषित गरेको छ साथै आफ्नो भूभागमा कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य हुने स्पष्ट चेतावनी समेत दिएको छ यता दक्षिण कोरियाले भने संवादको ढोका खुला राखेको संकेत दिएको छ राष्ट्रपति ली जे म्युङले कुनै पनि पूर्व शर्त बिना वार्ताका लागि आह्वान गर्दै दुई देशबीच शान्ति र सहकार्य सम्भव रहेको धारणा व्यक्त गरे उहाँका अनुसार कोरियाली प्रायद्वीपमा स्थायित्व कायम गर्न संवाद नै प्रमुख माध्यम हुन सक्छ तर प्योङयाङले सियोलको यस पहलप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन उल्टै उत्तर कोरियाले दक्षिणलाई बारम्बार आफ्नो सबैभन्दा शत्रुतापूर्ण प्रतिद्वन्दीका रूपमा चित्रण गर्दै आएको छ यसबीच प्योङयाङले आफ्नो आणविक शक्ति थप सुदृढ गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ अप्रेल महिनामा मात्र 4 क्षेप्यास्त्र परीक्षण गरिएको छ यो पछिल्ला 2 बढी अवधिमा एकै महिनामा गरिएको सबैभन्दा ठूलो परीक्षण श्रृङ्खला मानिएको छ क्षेत्रीय शक्ति सन्तुलनमा थप जटिलता थप्दै उत्तर कोरिया पछिल्लो समय रुससँग पनि नजिकिएको छ युक्रेन युद्धमा समर्थन जनाउँदै उसले सेना र तोपखाना पठाएको बताएको छ जसले अन्तर्राष्ट्रिय राजनीतिक सीमाकरणमा नयाँ बहस सिर्जना गरेको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लाग्छौं र गीत पनि रहेको छ उपहार

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ WHO द्वारा दोस्रो हान्टा भाइरस संक्रमणको पुष्टि। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, विश्व स्वास्थ्य संगठन WHO ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टा भाइरस संक्रमणको दोस्रो संक्रमण पुष्टि भएको क्रुज जहाज अपरेटर ओसन वाइड एक्सपिडिसनले विज्ञप्ति मार्फत जनाएको छ। एकजना महिला यात्रीमा पहिलो संक्रमण पुष्टि भएको जनाउँदै उसले संक्रमित महिलाको अप्रेल 27 मृत्यु भइसकेको उल्लेख गरेको छ। एक दम्पति र एकजना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परेपछि संक्रमणको आशंकामा उनीहरू सहित करिब 150 यात्रुहरू जहाजमै रहेको जनाइएको छ। हालै पुष्टि भएको हान्टा भाइरस संक्रमित यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोनसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ। जहाजमा रहेका दुईजना चालक दलका सदस्यहरूमा तीव्र श्वास प्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। हाल संक्रमणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ। हान्टा भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने WHO जनाएको छ। संक्रमण सामान्यतः संक्रमितहरूको पिसाब तथा थुकको सम्पर्कबाट एक मानवदेखि अर्को मानवमा सर्ने जनाइएको छ। कार्यक्रम विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौ र गीत भनिरहेको छ, पूरा भयो सपना मेरो फ्रम द मुभी फन्न सकिन।

0: Johu Kips FM 98.3 MHz.
1: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: Raja moti wa moti na ye wa ne puchi chang gutu khele.
4: Nepal bhashaya nyai puchi chang meta.
5: Sutheya 6:30 se 7 baje tak. Station KIPS FM 98.3 MHz.
6: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ये एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: हेलो
10: हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
11: हजुर
10: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भनेर छ के भयो
11: हेर्नुस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
10: ल ल ल म किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
13: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
13: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
16: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
17: Babu, pani ko bill tiri de lo.
18: La, tiri de.
19: Babu, batti ko bill tiri de aaja.
18: La, tiri de.
17: Dada! इन्टरनेटको पनि लास्ट दिनु है आज
18: ल त्यो पनि तिर्दे।
17: तर सबै कुरा यति छिटै कसरी तिरिस?
18: किनकि मसँग हाम्रो पात्र छ।
19: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
18: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
1: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो।
20: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
1: सुबिसु फास्ट भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888।
20: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
21: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
22: केही नौलो
23: रोचक
22: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचक
23: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।
24: नेपाली सुपर हिट्स।

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Tapai sundai hununcha
4: K
5: E
4: E
5: B
4: S
2: Kips 98.3 FM Your companion
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
0: श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूजमा दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु म निजल छु तपाईँको साथमा कार्यक्रम तपाईँले सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे र मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा अहिले पनि चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ हत्या र कुको डरमा पुटिनको सुरक्षामा कडाई रुसले राष्ट्रपति भ्लाडिमिर पुटिनको व्यक्तिगत सुरक्षामा उल्लेखनीय रूपमा कडाई गरेको एक युरोपेली गुप्तचर एजेन्सीको रिपोर्टले देखाएको छ उच्च रुसी सैन्य अधिकारीहरूको हत्या हुँदै गएको र सम्भावित कुको डर बढ़िरहेका कारण यस्तो कडा सुरक्षा व्यवस्था अपनाइएको बताइएको हो रिपोर्टका अनुसार पुटिनसँग नजिकमा रहेर काम गर्ने कुक अंगरक्षक र फोटोग्राफर लगायत कर्मचारीहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न निषेध गरिएको छ उनलाई भेट्न आउने व्यक्तिहरूलाई 2 चरणमा कडाईका साथ जाँच गरिन्छ भने नजिकका कर्मचारीहरूले इन्टरनेट नभएका फोन मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ केही कर्मचारीहरूको घरैमा निगरानी प्रणाली जडान गरिएको पनि उल्लेख गरिएको छ गत डिसेम्बरमा एक उच्च सैनिक अधिकारीको हत्या भएपछि रुसको सुरक्षा संयन्त्रभित्रै मतभेद बढेको र त्यसपछि यी उपायहरू अझ कडाईका साथ लागू गरिएको जनाएको छ यस्तै रुसमा विशेष गरी आर्थिक समस्या बढ्दो असन्तुष्टि र युक्रेनमा आक्रमणका कारण देखाइएका सैन्य चुनौतीहरूको पृष्ठभूमिमा असहजता र असुरक्षाको भावना बढ्दै गएको संकेत गर्छ पुटिनले भ्रमण गर्ने स्थानहरूको संख्या निकै घटाइएको पनि रिपोर्टले उल्लेख गरेको छ उनी र उनको परिवारले मस्को क्षेत्रका नियमित आवास तथा भाल्डाईमा रहेको निजी ग्रीष्मकालीन निवासमा जान छोडेका छन् सन् 2025 नियमित रूपमा सैन्य स्थलहरूको भ्रमण गर्ने पुटिनले यो वर्ष हालसम्म कुनै पनि सैन्य स्थल भ्रमण गरेका छैनन् यसबीच सरकारले पुटिनको सार्वजनिक उपस्थितिलाई कायम राख्न पूर्व रेकर्ड गरिएका तस्विर र भिडियोहरू सार्वजनिक गर्ने गरेको रिपोर्टमा उल्लेख छ साथै सन् 2022 सुरु भएको युक्रेनमा आक्रमणपछि पुटिनले समय विशेष गरी क्रास्नोडर क्षेत्रको सुरक्षित बंकरहरूमा बिताउने गरेको जनाएको छ हजुर विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4

0: नाजिर साँच्चै गर्नु छ भाइलाई
1: गर्छु नि सर जहाँ नाजिर छ त्यसको लागि कति अचार गर्छ खाना मायाले त्यो
2: खाना
1: मायाले दिँदैछु भन्दैछु ल

कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ र विकली वर्ल्डमा अर्को न्यूजतर्फ लागू न्यूज रहेको छ। पश्चिम एसियाका आफ्ना सहयोगीहरूलाई 8.6 अर्ब डलरको हतियार बेच्दै अमेरिका। संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध जारी अमेरिका इजरायल युद्धका बीच मध्य पूर्वका आफ्ना सहयोगी राष्ट्रहरूलाई 8.6 अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आपतकालीन अवस्थाको हवाला दिँदै यो सम्झौता अमेरिकी कंग्रेसको पूर्व समीक्षा बिना नै द्रुत प्रक्रिया मार्फत अघि बढाएका हुन्। फेब्रुअरीको अन्त्यदेखि शुरू भएको युद्ध यता इजरायल र खाडी राष्ट्रहरूले इरानबाट निरन्तर क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेका छन्। ती आक्रमणका कारण उनीहरूको अमेरिकी हतियार भण्डारण तीव्र रूपमा खट्दै गएको छ भने वायु रक्षा प्रणालीमा पनि उल्लेखनीय दबाव परेको छ। नयाँ स्वीकृति अनुसार इजरायललाई 992 मिलियन डलर बराबरको उन्नत एडभान्स प्रिसिजन किल वेपन सिस्टम APKWS र सम्बन्धित उपकरण उपलब्ध गराइनेछ। कुवेतले भने करिब 2.5 अर्ब डलर बराबरको ब्याटल कमान्ड सिस्टम खरिद गर्नेछ। यसै गरी कतारलाई करिब 5 अर्ब डलर खर्चेर APKWS खरिद गर्न तथा प्याट्रियट वायु तथा क्षेप्यास्त्र रक्षा प्रणाली पुनः भर्न अनुमति दिएको छ। संयुक्त अरब इमिरेट्स UAEलाई पनि 148 मिलियन डलरमा APKWS खरिद गर्न स्वीकृति प्रदान गरिएको छ। शुक्रबार सार्वजनिक गरिएका सूचनामा अमेरिकी विदेश मन्त्रालयले यी बिक्रीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा आवश्यक आपतकालीन कदम भन्दै औचित्य पुष्टि गरेको छ। यस क्रममा आर्म्स एक्सपोर्ट कन्ट्रोल एक्ट अन्तर्गत हुने कंग्रेसको नियमित समीक्षा प्रक्रिया बाइपास गरिएको छ। प्याट्रियट प्रणाली आउने क्षेप्यास्त्रलाई बीचैमा अवरोध गर्न प्रयोग गरिन्छ र यो अमेरिकी सेनाको सबैभन्दा उन्नत रक्षा प्रणाली मध्ये एक मानिन्छ। APKWS प्रणालीको निर्देशन विहीन रकेटलाई सटिक लक्ष्यभेदी हतियारमा रूपान्तरण गर्न सक्षम बनाउँछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार कुवेतले खरिद गर्ने ब्याटल कमान्ड सिस्टमले रडार मार्फत वायु निगरानी तथा प्रतिरक्षा क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ। यसअघि गत मार्चमा पनि अमेरिकाले UAE, कुवेत र जोर्डनका लागि 16.5 अर्ब डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो। ती सम्झौतामा UAEका लागि ड्रोन क्षेप्यास्त्र रडार प्रणाली र F-16 लडाकु विमान तथा कुवेतका लागि वायु तथा क्षेप्यास्त्र रक्षा रडार प्रणाली समावेश थिए। यता इरान विरुद्धको युद्धमा अमेरिकी हतियारको उच्च प्रयोगले ताइवान सम्बन्धी सम्भावित द्वन्द्वमा चीनसँग जुझ्ने अमेरिकाको क्षमतामाथि प्रश्न उठ्न थालेका छन्। ताइवानलाई बेजिङले आफ्नो भूभागको रूपमा दावी गर्दै आएको छ। गत महिना सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनले इरान विरुद्धको युद्धका लागि अमेरिकासँग पर्याप्त हतियार भण्डार रहेको निष्कर्ष निकाले पनि चीन जस्तो शक्तिशाली प्रतिद्वन्दी सामना गर्न थप तयारी आवश्यक पर्ने उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, युद्ध अघिदेखि नै हतियार भण्डार पर्याप्त थिएनन्। हालको स्तरले भविष्यमा कुनै ठूला द्वन्द्व उत्पन्न भए अमेरिकी सैन्य कारवाही सीमित हुन सक्छ। कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ कर्ण राजगिरीको आवाजमा च्याप्पै समायो।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz। यस्तै हामीलाई टिकटक इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट। यति भन्दै नेक्स्ट विक आउने बाचाको साथमा म निजल पनि बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3, योर कम्पेनियन।

Life-Changing Quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको हुन्छ।

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Ayyavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
2: Hey, bachna, hey, haseeno, lo main aa gaya.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-12-35-44।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईंसँग।
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
6: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
11: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
12: म्युजिक मज्जा, म्युजिक मज्जा
11: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
13: Kips 98.3 FM.

Chips 98.3 FM, your companion. When everyone

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Subha prabhat, Guru Ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
4: हो, अरू भन त.
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ.
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
11: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
12: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
11: on Kips 98.3 FM.
13: केही नौलो
11: रोचक
13: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
11: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा.
14: नमस्कार अनि हार्दिक स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम.
15: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3.
16: नमस्कार किप्स 98.3 एफएम.
17: यो हो किप्स 98.3 एफएम, तपाईसँगको सहयात्रा.
18: ऑन किप्स 98.3 एफएम.

life-changing quotes. जोखिम लिनु एक पटकको सम्भावित हार हो, जोखिम नलिनु सधैँको निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्डको।

0: लाले नेपाली चलचित्रका सदाबहार गीतहरु
1: मेरो निन्द्रो भोकै तिर्खा रात र दिनको किन छोडेको
0: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3

0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुले

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Pop at 98.3.
6: Chemical X.
5: Enjoy.

0: and clear food.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरू कार्यक्रम
2: म्यूजिक मजा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 FM मा
2: History of Rock.
3: Here I am. Rock you like a hurricane.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौं
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
9: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
14: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
0: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: Chemical X.
3: On Kips 98.3.
4: Fox at 98.3.
2: Chemical X.

0: Maya.
1: You are listening to Kids FM 98.3 Megahertz. Just tune in.
2: केही नौलो
3: रोचक
2: अनि अझ मलाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335396 98012 34 44

0: 하셔야 네이프스 좋습니다.
1: 수태야 6:30-7:00 PM 스테이션 KIPS FM 98.3 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, KIPPS FM 98.3 MHz.
3: Wake me up when September ends.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ

0: every Tuesday 12 PM and Thursday 8 PM. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ. मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्. तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्.
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ.
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकै छिन त हो नि, म पुगेर आइहाल्छु के.
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्प.

0: बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

Life-Changing Quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउ चुम्नेछ। यो भनाई हो ओप्रा विनफ्रीको।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्नमा फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
3: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
1: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: Nepali Super Hits.

0: 하셔야 내부세종입니다.
1: 수태야 6:30-7:00 तक. Station Kips FM 98.3 MHz.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्
5: Stay connected with your favorite station Keeps FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
2: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
8: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
2: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
10: हुन्छ हुन्छ
11: ल हुन्छ
9: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
10: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
12: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
10: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
9: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
10: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
12: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
9: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted.
16: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Motorcycle battery easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: नेपाल चलचित्रका सदाबहार गीतहरू
10: मेरो निन्द्रो भोकल तिर्खा रात र दिनको
3: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on KIPPS FM 98.3
11: Yoho KIPPS FM 98.3 MHz.
12: KIPPS 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Keeps FM 98.3 presents Pop Hour.
8: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
7: Every Friday 12 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 MHz presents

नमस्कार साथी, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम किप्स अनप्लग्डमा। अहिले तपाईँ ट्युन्ड इन गर्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन, द स्टेशन द्याट किप्स यू कूल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। र म युक्ता तपाईँलाई साथ दिँदैछु र साथ दिनेछु अबको एक घन्टासम्म। तपाईँले हामीलाई वर्ल्ड वाइड अनलाइन सुन्दै हुनुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com/ वा हामीलाई सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रबाट पनि। किप्स एफएमलाई सर्च गर्नुहोला र एप हाम्रो पात्रबाट यहाँले हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड। कार्यक्रम किप्स अनप्लग्डमा हामी सुन्ने गर्दछौँ विभिन्न गायक गायिका वा ब्यान्डका अनप्लग्ड गीतहरू। हजुर मित्र, हाम्रा मन पर्ने कलाकारहरूले उहाँहरूको फेभरेट नेपाली, अङ्ग्रेजी वा हिन्दी गीतहरू कार्यक्रममा अति नै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नुहुनेछ। त्यसैले साथीहरू मलाई साथ दिनुहोला र रमाइला रमाइला अनप्लग गीतहरू सुन्नुहोला। वेल, आजको कार्यक्रममा पहिलो सिङ्गर अनप्लग्ड गीतहरू लिएर आउनु भइसकेको छ र सिङ्गर हुनुहुन्छ गायक प्रवीण शाक्य। अब हामी सुन्नेछौ उहाँको आवाजमा अनप्लग्ड गीतहरू। इन्जोय गर्नुहोला मित्र, म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु।

0: Skip 98.3 FM. Your companion.
1: Raja Motiwa Motina Ewa Ne Pushi Changutu Kele.
2: नेपाल भाषाया न्याही पुसिचौ मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
4: व्हाट्स द सीक्रेट टू सक्सेस?
5: सिंपल. से यस टू रेडियो एडवर्टाइजिंग.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Driver Mamailo.
7: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: यु क्यान डान्स,
10: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
11: जस्ट ट्यून इन
12: KIPS FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: Amilai Sunnuhos, www.kipsfm.com marfat. Just tune in, radio, naya generation ko.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar and hardik swagat cha. Tapai sunne hunuhuncha Keeps 98.3 FM.
6: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
7: 98.3। नमस्कार, किप्स 98.3 एफएम
8: यो हो, किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा।
9: किप्स एफएम 98.3 मेगाहर्ट्ज प्रेजेंट्स

All right, that was a short commercial break. Break pachi yale feri swagat sa karyakram Kips Unplugged ma. Tapai aile Kips FM 98.3 MHz sunde hununcha, the radio of new generation. Ra ma yukta chu tapai kai sath ma. Hamilai worldwide online sunna saknuhuncha hamro website www.kipsfm.com bata wa app hamro patro bata pani. मित्र हामीलाई फलो गर्न सक्नुहुन्छ हाम्रो इन्स्टाग्राम पेज र फेसबुक पेजमा पनि कार्यक्रम किप्स अनप्लग्डमा यहाँले इन्जोय गर्दै हुनुहुन्छ पपुलर सिंगर्स र ब्यान्डहरूका रमाइला रमाइला अनप्लग्ड गीतहरू अब हामी कार्यक्रममा अर्को गायकको अनप्लग गीतहरू सुन्नेछौँ अब भने हामी सुन्नेछौँ गायक एम लामाको आवाजमा रमाइलो रमाइलो मिठो मिठो अनप्लग्ड गीतहरू

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851170939 9851170939
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
8: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा

0: It's 98.3 FM, your companion.
1: KIPS FM 98.3 MHz presents

Alright, second break pachi phir pani yalai hardik swagat cha. Tapai aile Keeps FM 98.3 MHz sundai hununcha, the radio of new generation, the station that always keeps you cool, keeps you alive and keeps you entertained. Ra ma hu yarke host RJ Yukta. Worldwide hamle online sundai hununcha, hamro website www.keepsfm.com bata wa app hamro patra bata. मित्र हामीलाई यहाँले फलो गर्न सक्नुहुन्छ हाम्रो इन्स्टाग्राम पेजमा र हाम्रो फेसबुक पेजलाई यहाँले लाइक गर्न सक्नुहुन्छ कार्यक्रम किप्स अनप्लग्डमा यहाँले इन्जोय गर्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डका अनप्लग्ड गीतहरू सो यस साङ्गीतिक कार्यक्रमलाई अब हामी फेरि अगाडि बढाउनेछौँ हाम्रो नेक्स्ट सिङ्गरको गीतबाट Next singer hununcha Bibhu Bajgai. So let's enjoy his melodious unplugged songs.

बनाउन कोही चाहिँ विदेशतिर सर्छ यस्तै यस्तै छ आफ्नो कहानी पढेर पनि बेरोजगार जहानी त्यसैले त हो आत्महत्या गरी मर्छन्।

0: मा हामीले सुन्यौ रमाइला रमाइला अनप्लग्ड गीतहरु। श्रोता ब्रेन्ड, आई होप तपाईहरुलाई पनि आजको यस कार्यक्रममा बजेका सम्पूर्ण अनप्लग्ड गीतहरु रमाइलो लाग्यो होला। सो गाइज, आजको किप्स अनप्लग्ड बाट मेरो पनि बिदा माग्ने बेला आइसकेको छ। बट नेक्स्ट विक आई विल बी ब्याक विथ मोर अनप्लग्ड सङ्ग्स फ्रम डिफरेन्ट सिङ्गर्स। र अरू एपिसोड्सहरूमा पनि यहाँले मलाई साथ दिनुहुनेछ, यो मेरो विश्वास छ। मित्र, जाँदा जाँदै म यहाँलाई भन्न चाहन्छु कि यदि तपाईँको पनि ब्यान्ड छ वा तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ र तपाईँलाई पनि अनप्लग सङ्ग्सहरू हाम्रो श्रोतामाझ राख्ने इच्छा छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस् हाम्रो फेसबुक पेज मार्फत। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/keepsfm। र यहाँले हामीलाई हाम्रो फेसबुक पेज वा इन्स्टाग्राम पेजमा सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। सो ओके, अब यति भन्दै म युक्ता पनि यहाँसँग बिदा माग्दछु। अब मलाई पनि आज्ञा दिनुहोला अनि सुन्दै गर्नुहोस् किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन।
1: लाइफ चेन्जिङ कोट्स। सुन्दरता अनुहारमा होइन, मनको उज्यालोमा हुन्छ, यो भनाइ हो खलील जिब्रानको।
2: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
3: नेपाल भाषा या न्याय पुसे चौमेता
4: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
5: स्टे कनेक्टेड विथ योर फेवरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: आर यु रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर।
12: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
7: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
12: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
7: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
12: Radio station Keeps FM 98.3 megahertz.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ. मात्र 1000 रुपैयाँबाट एसआइपी सुरु गर्नुहोस्. तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआइपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
9: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: बाबु, पानीको बिल तिरिदे.
12: ल तिरिदे.
13: बाबु, बत्तीको बिल तिर्दे है आज.
12: ल ल तिरिदे.
11: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
12: ल त्यो पनि तिर्दे.
11: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ.
13: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
12: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु।
2: Three in one.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: The radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz. Your companion.
1: Raja Moti wa Moti na ye wa Ne puchhe chang gutu khele
2: Nepal bhasha ya nyai puse chau meta
3: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: स्वस्थ जीवन सुखी जीवन
5: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर
8: 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 काठमाडौँ, फोन नम्बर 5302678 5302678, लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: You can dance,
12: you can sing, all you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: life-changing quotes. यदि तपाईं सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
8: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
7: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
9: केही नौलो
10: रोचक
9: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: सुन रहे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 2 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
5: Bing, bing, bing, dum, dum. Mix Max at 98.3.

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: This is किप्स 98.3 FM, your companion.
4: Bing bing bam dam,
5: mix max at 98.3.

0: listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
2: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: कार्यक्रम कलियुग टाइम
0: कलियुग टाइम्स एवरी डे 11 to 12

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: किप्स 98.3 एफएम
3: मिक्स म्याच एट 98

0: life-changing quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाइ हो फिल्ड मार्शल स्याम मेकिन्सको।
1: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले।
2: नेपाल भाषा या न्याय पुसेचौ मेत
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 MHz।

0: FM 98.2 MHz. ¡Dotunen!
1: Rata motiva, motina lleva, ni puse tan gusto que le.
2: नेपाल भाषाया न्याही पुसिचौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोलादै के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: KIPS 98.3 FM, your companion.
15: KIPS FM 98.3 presents What's Trending? What's Trending?
16: Welcome back, guys. You are tuned into station KIPS FM 98.3 MHz. You can listen to us at any time, anywhere from our online address, kipsfm.com, and also from App Hamro Patro. This is program What's Trending. In this program, we are listening to new trending songs. And also, I'm giving out some information about those songs. Alright, so now continuing the program, next song we'll listen to is Shape of a Woman. This is a song by Lady Gaga released on May 1st, 2026 as a part of Devil Wears Prada 2's music. The track is a disco-funk song. The lyrics focus on themes of fashion and femininity.

0: warranty or 50,000 prints.
1: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
2: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabda Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam.
3: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
4: Internet aba khoje jasto roje jasto
5: 80 Mbps dekhi 300 Mbps samma gaon dekhi sahar subisu internet ko lahar aajai samparka garnu hos ra khoje jastai speed paunu hos
4: subisu fast bharpardo ra sadhai on thap jankari ko lagi aajai samparka garnu hos phone number 01-4235-888-980-1235-888
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौँ
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौँ
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौँ आफ्ना अग्रजको सम्मान गरौँ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
12: Your home KIPS 98.3 FM. Tapai Sangako Sahaya.

Life-Changing Quotes. ठूलो सोच्नुहोस्, आफैलाई विश्वास गर्नुहोस् र काम बनाउनतिर लाग्नुहोस्।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Motorcycle battery easy exchange offer.
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Bollywood Golden Hits.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851178 5119850939 9851178 5119850939
7: Stay connected with your favorite station keeps FM 98.3 megahertz
8: Join our community on Facebook for the latest updates and all the music you love
7: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
4: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
5: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
4: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114.

0: 567-3114.
1: Motorcycle battery easy exchange offer.
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Kips FM 98.3 presents Pop Hour.
5: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
4: Every Friday 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
3: बलिउड गोल्डन हिट्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: Hits FM 98.3 presents Pop Hour.
9: मुझे कैसे पता न चला कि तू मैनू प्यार
8: Every Friday 12 p.m.

0: The Vine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको 5 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: नमस्कार श्रोता महानुभावहरू, स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र साथमा छु म युक्ता. यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु. अहिले तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz. दिस इज द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. हजुर, अबको एक घन्टासम्म तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू. तपाईँले हामीलाई अनलाइन सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत, वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ. अब श्रोता मित्र, म गीततिर लाग्न चाहन्छु. पहिलो गीत तपाईँको लागि राख्न चाहन्छु मै च्याङ बाई द ब्यान्ड B8. यस गीतको राइटर र कम्पोजर B8 नै रहेको छ. प्रड्युसर हुनुहुन्छ रोमन भद्राचार्य.

हजुर श्रोता मित्र, भर्खरै हामीले B8 ब्यान्डको गीत सुन्यौँ मैच्याङ। अब फेरि हामी सुन्नेछौँ गीत आत्मामा। यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र बबिता मानन्धरले। लिरिक्स, म्युजिक र कम्पोजिसन कमल खत्रीको नै रहेको छ। म्युजिक अरेन्जर हुनुहुन्छ विजेश्वर टन्डुकार। रेकर्डिङ, मिक्सिङ, मास्टरिङ राजेश्वर टन्डुकारको रहेको छ।

हजुर श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गीत आत्मामा बाई कमल खत्री एन्ड बबिता मानन्धर। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टको गीत आज रहेको छ हिमाली भेकमा। यस गीतको सिङ्गर र लिरिसिस्ट हुनुहुन्छ तृष्णा गुरुङ, कम्पोजर हुनुहुन्छ तृष्णा गुरुङ र सन्नी सुनम, म्युजिक प्रड्युसर मिक्सिङ मास्टरिङ गर्नुभएको छ बिजु कर्माचार्यले। हजुर श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म युक्त कार्यक्रम म्युजिक मजामा फेरि पनि आउने नै छु र अरू पनि थुप्रै गीत तपाईँको लागि लिएर आउनेछु। स्टेसन गीत FM 98.3 MHz सुनिरहनुहोला।

0: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी।
1: बेस्ट रोमांटिक हिंदी सॉन्ग,
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग।
1: Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
3: Pehla nasha, pehla khuma.
1: Station Gifts FM 98.3 MHz.
3: Naya pyar hai, naya intezaar.
4: Swasth jeevan, sukhi jeevan. Halesi Interventional Radiology IR Clinic. Sadhai tapai sanga.
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युडुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
5: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ। तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511, 4910511709, 9851170939.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678. 2678
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तै रहेछ।
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591 35 96, 98012 35 444।
10: Enjoy 60s, 70s and 80s Bollywood numbers.
11: Chandan sabadan, chanchal jitvan, dheere se tera ye muskaan.
10: Bollywood golden hits.
12: Kaiya wali pyar ka dushman hai hai.
10: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
13: bachna ae haseeno lo main aa gaya
14: pure 1 ghanta tinota movies ka super hit geet haru
15: 3 in 1
16: every Saturday 9 a.m. and Thursday 6 p.m.

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला गीतहरू। तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज रेडियो स्टेशन द्याट किप्स यू किप्स यु लाइफ एन्ड किप्स यु इन्टरटेन्ड। तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। ओके, कार्यक्रममा अब पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको। नयाँ सेगमेन्टमा हामी रमाइला रमाइला नयाँ नयाँ गीतहरू सुन्ने गर्दछौँ। सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ पियारी। यसको आर्टिस्ट हुनुहुन्छ बियोन्ड ब्रिजेश एन्ड अबु द रियल म्यान। कम्पोजिसन र लिरिक्स रहेको छ बियोन्डको। मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठले गर्नुभएको छ।

ओके श्रोता मित्र, के छ नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुनिसक्यौँ, प्यारी बाई बियन्ड विजय श्रेष्ठ एन्ड अबु द रियल म्यान. ओके, यही सेगमेन्टको अर्को गीत अब हामी सुन्नेछौँ. गीत रहेको छ गाजलु तिम्रा आँखा. यस गीतमा भोकल दिनुभएको छ केहर सिंह लिम्बुले. लिरिक्स र कम्पोजिसन रहेको छ सुमन तामाङको. अरेन्जिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ सागर संसार राईले.

हजुर के छ नयाँ सेगमेन्टमा हामीले भर्खरै गीत सुन्यौँ गाजलु तिम्रा आँखा फेरि यही सेगमेन्टको अब फेरि अर्को गीत सुन्नेछौँ गीत रहेको छ आज मन उडेर भाग्छ यस गीतमा आवाज दिनुभएको छ प्रताप दासले मिक्सिङ र मास्टरिङ राजकुमार बगरको रहेको छ

के के छ नयाँ सेगमेन्टको अर्को एउटा गीत हामीले सुनिसक्यौँ, आज मन उडेर भाग्छ भाइ प्रताप दास हजुर, यो गीत रिमेक थियो। अब चाहिँ हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ सेगमेन्ट के छ नयाँमा। गीत रहेको छ आँखैमा लाउने।

ए ऱ्यापर अनुप महर्जन हुनुहुन्छ, म्युजिक र लिरिक्स रहेको छ साजन शाहको, अरेन्जर हुनुहुन्छ विश्व अधिकारी। हजुर, यो गीत सँगसँगै हाम्रो के छ नयाँ सेगमेन्ट यहीँ सकिन्छ। यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म एकता आउने नै छु र मसँग विभिन्न गीतहरू पनि रहेका छन् जुन तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएमलाई सुधै रहनुहोला।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जन चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू KIPPS 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
4: हरेक सोमबार बिहान 7 बजे देखि 8 बजे सम्म र बुधबार बेलुकी 8 देखि 9 बजे सम्म सुन्न नभुल्नु होला मात्र KIPPS 98.3 FM मा

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
6: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: Internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Best romantic Hindi songs.
3: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
2: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
4: कुछ बाकी मैं सबसे वो लैला मांगू ज़माने से रब से वो लैला कब से मैं तेरा हूं कब से तू मेरी लैला
5: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
6: 3 in 1
5: Every Saturday 9 am and Thursday 6 pm
7: Tapai sundai hununcha
5: K
6: E
5: E
8: B
9: S
10: Tips 98.3 FM your companion
6: Tips 98.3 FM ma yo ho Music Mazza, music, mazza.
11: ब्रेक पछि म युक्ता आइसके पुनः कार्यक्रम म्युजिक मजामा हामी सुन्दैछौँ रमाइला रमाइला नेपाली गीतहरू तपाईँ ट्युन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट अलवेज किप्स यु कूल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड संसारभर तपाईँले हामीलाई सुनिराख्नु भएको छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम डट कम मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ अनलाइन ओके फेरि पनि अर्को एउटा रमाइलो गीत हामी सुन्नेछौँ गीत रहेको छ फनको यस गीतको सिङ्गर हुनुहुन्छ रन लामा लिरिक्स रवि मल्लले दिनुभएको छ कम्पोजर हुनुहुन्छ कल्याण सिंह अरेन्जर हुनुहुन्छ मानसी किरण

श्रोतामित्र, हामीले सुन्यौँ गीत फनको। अब फेरि पनि कार्यक्रम म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ अञ्जुली फरी। यस गीतमा आवाज दिनुभएको छ प्रशान्त लिम्बू एन्ड रेस लिम्बूले। कम्पोजिसन रहेको छ प्रशान्त लिम्बू र सेसे एडिन्गोको। लिरिक्स दिनुभएको छ प्रशान्त लिम्बूले। अरेन्जिङ, मिक्सिङ, मास्टरिङ रहेको छ मन्जिल विक्रम केसीको।

Okay, श्रोता मित्र हामीले गीत सुन्यौँ अञ्जुली फरी बाई प्रशान्त लिम्बू एन्ड रेज लिम्बू. अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर आइसकेको छौँ. ओके, आजको यस कार्यक्रमको अन्तिम गीत हामी सुन्नेछौँ. गीत रहेको छ बुझौ मलाई. यस गीतमा भोकल लिरिक्स र कम्पोजिसन रहेको छ सुशान्त घिमिरेको, म्युजिक अरेन्जमेन्ट रहेको छ सुशान्त रा रागाको. हजुर, यो गीत सँगसँगै अब कार्यक्रम म्युजिक मजाबाट मेरो पनि बिदा माग्ने बेला भइसकेको छ. आशा छ पछिल्लो एक घन्टा तपाईँको रमाइलोसँग बित्यो. मैले यहाँको लागि रमाइलो रमाइलो गीतहरू राख्ने प्रयास गरेकी छु. ओके, अब यति भन्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्न चाहन्छु. नमस्कार.

0: Life-Changing Quotes. दुःखको औषधि केही नभएर आशा नै हो, यो भनाई हो विलियम शेक्सपियरको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: You can dance.
5: You can sing. All you gotta do is...
6: Just tune in.
5: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
7: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
10: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
11: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: क्लासिक हिन्दी पॉप टाइम।
13: चलने लगी है हवाएं, सागर भी लहराए।
12: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Excuse me.
7: Non-stop Bollywood mega hits.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: तपाईँ सुन्दै हुनुहुन्छ
6: Kips 98.3 FM, your companion.
7: Excuse me.
8: Non-stop Bollywood mega hits.

0: keeps Monkey is playing three attacks.
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: एक फूल झरेर के भो एक फूल झरेर के भो
4: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर
8: मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिर्दे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ

0: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-Changing Quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समय सँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्।
4: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
5: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको जेनेरेसनको।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो।
11: 80 Mbps देखि 300 Mbps सम्म, गाउँदेखि सहर, सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
10: सुबिसु, फास्ट, भरपर्दो र सधैँ अन।

0: segment, Classic Choice.
1: Song,
2: Kingston Town.
1: Artist,
2: UB40.

0: this week's number five.
1: Song
2: Potential
1: Artist
2: Somber.

0: this week's number four.
1: Song
2: Doors.
1: Artist
2: Noah Kahan.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM, 98.3 MHz. Your companion. Just tune in.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली पॉप फ्लैशबैक
4: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
5: It's 98.3 FM, your companion.
6: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
7: Song
8: Heroine
7: Artist
8: Maroon 5.

life-changing quotes. मलाई रुख टाल्न 6 घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लगाउने छु। यो भनाई हो अब्राहम लिंकनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sataku 10 utkrishth geetharuko countdown show.
7: Keeps most wanted.
8: नमस्कार नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिन गर्दै हुनुहुन्छ र कार्यक्रम किप्स मोस्ट वान्टेड सुरु भइसकेको छ तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्ट सुन्न सक्नुहुन्छ किप्स मोस्ट वान्टेडमा त्यस्तै तिनवटा सेगमेन्टका गीतहरू फ्ल्यास ब्याक निफ्लिन्स एन्ड माइचोइस सेगमेन्टका गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ म निजल उपस्थित भइसकेको छु र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com सुन्न सक्नुहुन्छ हाम्रो पत्र एप पनि प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी नम्बर 10 लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारीको अनि मिक्स म्युजिक एन्ड मास्टरिङ गरेका छन् आशिष अविरलले सुन्छ नम्बर 10 केटी फस्यो माया बस्यो
9: किप्स मोस्ट वान्टेड नम्बर 10

अब नम्बर 9 तर्फ लाग्यो. नम्बर 9 मा यो विक रहेको छ बादलु पारीको देशैमा बाबरीको बोट बाई एसडी योगी एन्ड यसमा पुन लिरिक्स एन्ड म्युजिक रहेको छ भीम बिष्टको. मिक्स मास्टर गरेका छन् एसडी योगीले, म्युजिक दिएका छन् रिगेश गुरुङले. सुन्छ नम्बर 9 मा बादलु पारीको देशैमा.

0: अब नम्बर एक तर्फ लाग्यो नम्बर एटमा योवी रहेको छ बुलेट बाइकमा बाई टेक बिसी एन्ड सिमरन परियार. लिरिक्स एन्ड कम्पोजिसन रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले भने म्युजिक प्रड्युसर भनिरहेका छन् एङ्समस. सुन्छ नम्बर एटमा बुलेट बाइकमा.
1: Kids must wanted number 8.

0: अब हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ, फ्ल्यास ब्याक सेगमेन्टको नाम। सेगमेन्ट अनुसार हामी पुरानो चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज भने चाहिँ फ्ल्यास ब्याकमा ल्याएको छु गीत मन्त्र ब्यान्डको सङ तिमी बिना।
1: फ्ल्यास ब्याक

0: Yoho Kips FM 98.3 MHz.
1: Raja Motiwa Motina Ewa Ne Pushi Changutu Kheli
2: Nepal Bhashaya Nyai Pushi Changmeta
3: Sutheya 6:30 to 7 baje tak Station Kips FM 98.3 MHz
4: Kips 98.3 FM ma Gazal Sansar
5: Mujhse milne shama jala kar aaj mahal mein aaj
4: Gazal Sansar
5: Ghum ka khazana tera bhi hai mera bhi
6: Har ek shanibar dil ki 10 baje
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35444
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
6: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
8: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
14: बाबु पानीको बिल तिरिदे ल
15: ल तिरिदे
16: बाबु बत्तीको बिल तिरिदे आज
15: ल ल तिरिदे
14: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
15: ल त्यो पनि तिरिदे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
15: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
6: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
18: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा र म निजो छु तपाईँको साथमा. कार्यक्रम आइरहेको छ किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट गीतहरू काउन्टडाउन गर्ने गर्दछौँ र आज हामीले नम्बर 10 नम्बर 7 गीतहरू काउन्टडाउन गरिसकेका छौँ. अब नम्बर 6 पालो भइसकेको छ. नम्बर 6 यो विक रहेको छ मोहनी लगायो कान्छीले भाइ आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. लिरिक्स रहेको छ बसन्त सापकोटाको. म्युजिक एन्ड कम्पोजिसन बसन्त सापकोटाको रहेको छ एन्ड म्युजिक प्रड्युस पनि गरेका छन् उदयराज पौडेलले. मिक्स मास्टर गरेका छन् किशोर थापाले. सुन्छौ नम्बर 6 मोहनी लगायो कान्छीले.

अब फटाफट लागौ नम्बर फोर तर्फ. नम्बर फोरमा डोली गाउँदैछन् वर्षा कर्माचार्य, लिरिक्स रहेको छ सलिन मगरको, अनि म्युजिक कम्पोजिसन वर्षा कर्माचार्य एन्ड सलिन मगरको रहेको छ. मिक्स मास्टर गरेका छन् देव शर्मा एन्ड सासु स्पेसलिस्ट. नम्बर फोरमा डोली.

हाम्रो दोस्रो सेगमेन्ट न्युपिन्सको पालो भइसकेको छ. न्युपिन्समा लेटेस्ट सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ. आज न्युपिन्समा ल्याएको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. ऱ्यापर अनुप महर्जन रहेका छन्. म्युजिक लिरिक्स एन्ड मिक्स मास्टर गरेका छन् साजन शाहले. अरेन्ज गरेका छन् विश्व अधिकारीले. सुन्छौँ न्युपिन्समा आँखैमा लाउने मेरो गाजल.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।

0: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
0: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Keeps FM 98.3 megahertz. Your companion.
7: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो।
8: Keeps Most Wanted।

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ र कार्यक्रम आइरहेको छ किप्स मोस्ट वान्टेड किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा कार्यक्रम किप्स मोस्ट वान्टेडलाई तपाईँले वर्ल्डवाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एपबाट सुन्न सक्नुहुन्छ र फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्छौँ नम्बर 53 नम्बर 3 कलियुकी राधा गाउँदैछन् बबिता मानन्दर लिरिक्स रहेको छ टिपी खनालको भने म्युजिक दिएका छन् शङ्कर थापा स्माइलले अरेन्ज गरेका छन् विषम आचार्यले भने मिक्स मास्टर गरेका छन् कुमार केसीले सुन्छ नम्बर 3 कलियुकी राधा
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: नम्बर टू को पालो छ, नम्बर टू मा पागलपन गाउँदछन् बादल थापा, लिरिक्स म्युजिक रहेको छ जीबी चिरणको, अरेन्ज मिक्स मास्टर गरेका छन् बादल थापाले, सुन्छ नम्बर टू मा पागलपन।
1: किप्स मोस्ट वान्टेड नम्बर टू।

0: हजुर, हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा आज ल्याएको छु गीत मैले बेबी बेबी बाई उजन साक्या।
1: My choice.

Life-Changing Quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।

0: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
1: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी।
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: Classic Hindi pop time.
13: Chalne lagi hai hawa.
0: Classic Hindi pop time at KIPS FM 98.3.

Tips 98.3 FM, your companion.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune.

0: AM.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
2: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
3: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
2: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
7: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Song.

0: Life-changing quotes.
1: सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।
2: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू।
3: Three in one.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
11: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
4: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
16: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
17: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
18: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
1: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
0: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.
3: Meru pati hi pawala ha, meru gaule hai sathila ha.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz. Your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: व्हाट्स द सीक्रेट टु सक्सेस?
3: सिंपल, say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
6: नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
8: नेपाली पप फ्ल्याशब्याक

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्री।